0: को लाना यूपीआई की आलमी पैमाने पर तौसी में एक और नुमाया कदम है। उन्होंने मजीद कहा कि ये पहल बड़े पैमाने पर भरोसे, बिला रुकावट और इंटर ऑपरेबल डिजिटल हल फराहम करने की भारत की सलाहियत का मजहर है। वजीर मौसूफ ने मजीद कहा कि यह आगाज़ भारत और फ्रांस के दरमियान इकतसादी और तकनीकी ताल्लुकात को मुस्तहकम करता है, जिससे दोनों मुल्कों के दरमियान जामे शराकत दारी की बढ़ती हुई गहराई और उमंगों की अक्कासी होती है। बड़े सनअती मुल्कों के ग्रुप ऑफ सेवन समिट के मौके पर अमरीकी इत्तेहादियों ने आज रूस यूक्रेन तनाज़े के 4 साल से ज़्यादा अरसे के बाद सदर डोनाल्ड ट्रंप के यूक्रेन की हिमायत के एजेंडे के आगे बढ़ाने के लिए काम किया। मेज़बान फ्रांस के सदर इमैनुअल मैखां ने कहा कि वो ये ख्वाहिश करते हैं कि ट्रंप को तरगीब दी जाती रहे कि वो यूक्रेन की हिमायत और रूस पर दबाव बढ़ाने का सिलसिला जारी रखें ताकि किसी अमन माहदे तक रसाई में मदद मिले। ट्रंप के तहत अमरीका ने यूक्रेन के लिए इमदाद में कटौती की है। फ्रांस और उसके यूरोपीय इत्तेहादी ममालिक अब कीफ को फौजी और माली इमदाद फराहम करने वाले बड़े ममालिक बन गए हैं। यूक्रेन के सदर वोलोदिमिर ज़ेलेंस्की ने भी आज सुबह वर्किंग इजलास में G7 लीडरों के साथ शिरकत की, लेकिन मुज़ाकरात जल्द ही ख़त्म हो गए क्योंकि लीडरान सिर्फ 1 घंटे 15 मिनट के लिए जमा हुए थे। ज़राअत और किसानों की बहबूद के वज़ीर शिवराज सिंह चौहान ने आज नई दिल्ली में आला सतह की ज़राअत से मुतालिक एक मीटिंग में शिरकत की और 2026 की खरीफ की फसल के लिए मुल्क भर में तैयारियों का जायज़ा लिया। वज़ारत ज़राअत ने एक बयान में कहा कि एलनिनो की मुमकिन सूरत हाल के तनाज़ुर में वज़ीर मौसूफ ने कपास की पैदावार में इजाफे, दालों में खुद किफालत को हासिल करने और कम बारिश वाले ज़िलों में हंगामी नौइयत के मनसूबे तैयार रखने पर खसूसी ज़ोर दिया। पेश है एक रिपोर्ट।
1: ज़राअत के मरकज़ी वज़ीर शिवराज सिंह चौहान ने वाज़ेह तौर पर कहा है कि वज़ीर आज़म नरेंद्र मोदी की क़यादत में किसानों के मफादात का तहफ़ुज़ करना हुकूमत की अव्वलीन तरजीह है। मीटिंग में सीज़न के दौरान नामवाफिक मौसमी सूरत हाल से ज़राअत और किसानों के तहफ़ुज़ के लिए पेशगी तौर पर तमाम ज़रूरी इक़दामात किए जाने को यकीनी बनाने पर तवज्जो मरकूज़ की गई है। जनाब चौहान ने हिदायत दी है कि उनाज़ला में जहां कम बारिश या गैर मुसावी बारिश होने का इम्कान है, पेशगी तौर पर तमाम इकदामात किए जाने चाहिए। उन्होंने कहा कि ऐसे अज़ला की शनाख्त की जानी चाहिए और रियासतों के साथ मिलकर फसल के हिसाब से हंगामी मंसूबे तैयार किए जाने चाहिए ताकि मौसमी चैलेंज की सूरत में फौरी तौर पर किसानों को मुतबादिल आलात और ताउन फराहम की जा सके। नई दिल्ली से सुपर्णा सेकिया की रिपोर्ट के साथ उर्दू खबरों के लिए मैं अब्दुल हफीज़।
0: मगरबी बंगाल के वज़ीर आला शुभेंदु अधिकारी ने आज ऐलान किया है कि तारीखी ईस्टर्न फ्रंटियर राइफल्स EFR को जल्द ही नई जिंदगी अता की जाएगी और इस फोर्स में 1000 से ज़्यादा गोरखा जवानों को भर्ती किया जाएगा। दार्जिलिंग के कुर्सियांग में एक अवामी रैली से खिताब करते हुए जनाब अधिकारी ने मुल्क के दिफा में गोरखा फौजियों के जोश व जज्बे और कुर्बानियों के तई खराज अकीदत पेश किया। जनाब अधिकारी ने मजीद ऐलान किया कि रियासती पुलिस फोर्स में जल्द ही भर्ती शुरू की जाएगी, जिससे गोरखा जवानों को बड़ी तादाद में रोज़गार के मौके मिलेंगे। उन्होंने मजीद कहा कि रियासती भर्तियों में कम से कम 30% सीटें ख्वातीन के लिए रिज़र्व होंगी। भारत में वज़ीर आज़म नरेंद्र मोदी की काबिल बसीरत 12 साल दौरे हुकूमत में सबका साथ, सबका विकास, सबका विश्वास और सबका प्रयास के उसूलों से तहरीक पाकर ज़बरदस्त तब्दीली रुनुमा हुई है। आकाशवाणी के ख़बरों का शोभा एक खसूसी फ़ीचर 12 साल विश्वास के, विकास के, जन कल्याण के पेश कर रहा है। आज हम दहशतगर्दी के ख़िलाफ़ नरेंद्र मोदी हुकूमत की कतई बर्दाश्त न करने की पॉलिसी पर तवज्जो मरकूज़ कर रहे हैं। पेश है एक रिपोर्ट। पिछले बरस 6 और 7 मई की दरमियानी शब को ऑपरेशन सिंदूर ने दुनिया को एक वाज़े पैगाम दिया कि भारत जंग नहीं चाहता लेकिन दहशतगर्दी को बर्दाश्त नहीं करेगा। ऑपरेशन सिंदूर ने एक नई सुर्ख लाइन खींच दी कि अगर दहशतगर्दी किसी की स्टेट पॉलिसी है तो उसे एक बराह रास्त और क़ुव्वत से भरपूर रद्द अमल का सामना करना होगा। लश्कर तैयबा, जैश मोहम्मद और हिजबुल मुजाहिदीन के मजबूत ठिकानों को निशाना बनाते हुए भारत ने पाकिस्तान और जम्मू कश्मीर के पाकिस्तान के कब्जे वाले इलाके में वाक़ दहशतगर्दों के 9 बड़े लॉन्च पैड्स को कामयाबी के साथ तबाह कर दिया। इस कार्रवाई में 100 से ज़्यादा दहशतगर्द हलाक हुए। इधर 7 पड़ोसी मुल्कों तक
2: اگلی 15,000 کلومیٹر سے زیادہ اپنی زمینی سرحدوں کے تحفظ کے لیے آج بھارت ملک کو اولویت دینے کے اصول کی رہنمائی میں اپنی مؤثر خارجہ پالیسی پر عمل کر رہا ہے. ساتھ ہی وہ دفاع کے شعبے میں خود کفیل ہونے کی جانب پیش رفت کر رہا ہے. آکاشوانی کے خبروں کے شعبے سے بات کرتے ہوئے سلچر کے پروفیسر انوپ کمار ڈے نے کہا کہ آسام میں کھلی سرحد ایک بڑا مسئلہ تھا اور نریندر مودی حکومت نے اس معاملے سے نمٹنے کے لیے تیزی کے ساتھ کام کیا ہے. این ڈی اے حکومت دہشت گردی کو قطعی برداشت نہ کرنے کی پالیسی کے تئیں پوری طرح پرعزم ہے. نئی دلی سے سپرنا سیکیا کی رپورٹ کے ساتھ اردو خبروں کے لیے مہتاب عالم.
0: یہ آکاشوانی ہے. بھارت اور جاپان نے پیرس معاہدے کی دفعہ 6.2 کے تحت مشترکہ کریڈٹنگ میکانزم جے سی ایم پر عمل آوری کے ضوابط کو اختیار کیا ہے تاکہ آب و ہوا سے متعلق کارروائی، زہریلی گیسوں کے اخراج میں کمی اور پائیدار ترقی کی اسکیموں کے متعلق تعاون کو فروغ دیا جا سکے. ماحولیات، جنگلات اور آب و ہوا کی تبدیلی کی وزارت کے مطابق عمل آوری کے ضوابط کو کریڈٹنگ کے مشترکہ میکانزم کے لیے پچھلے برس دونوں ملکوں کے درمیان طے پائے تعاون کے مفاہمت نامے کے بعد اس برس 8 جون کو اختیار کیا گیا. یہ میکانزم تخفیف کے پروجیکٹوں میں شراکت داری کا ایک خاکہ فراہم کرتا ہے جس کی روح سے بھارت میں زہریلی گیسوں کے اخراج میں تخفیف یا قطعی ختم کیے جانے کی بات کی گئی ہے. ساتھ ہی پائیدار ترقی کے لیے تعاون کی بات بھی کی گئی ہے. ایران نے آج کہا ہے کہ امریکہ کے ساتھ جنگ کے خاتمے کے معاہدے کے تحت اسرائیل کو لبنان سے باہر نکلنا ہوگا. ایران کے وزیر خارجہ عباس عراقچی نے کہا کہ جنوبی لبنان میں اسرائیل کی جاری موجودگی امریکہ اور ایران کے درمیان طے پائے مفاہمت نامے کی خلاف ورزی ہوگی. امریکہ نے وضاحت نہیں کی ہے کہ آیا لبنان قطعی معاہدے کا حصہ ہے یا نہیں. ادھر اسرائیل کے وزیر اعظم بنیامین نتنیاہو نے کل معاہدے کو امریکی صدر ڈونلڈ ٹرمپ کا فیصلہ قرار دیا تھا اور کہا تھا کہ اسرائیل کی اپنی ترجیحات ہیں اور وہ جب تک ضروری ہوگا اس وقت تک لبنان میں ایک بفر زون میں رہے گا. نیٹ یو جی 2026 کا دوبارہ امتحان 21 جون کو ہونے والا ہے اور اس سے قبل سرکار نے آن لائن میسیجنگ اور سوشل میڈیا ایپ ٹیلیگرام پر اس مہینے کی 22 تاریخ تک بندشیں عائد کی ہیں. امتحان کے انعقاد سے متعلق ایجنسی نے اس فیصلے کا خیر مقدم کیا ہے. ایک بیان میں امتحان کے انعقاد سے متعلق ایجنسی نے کہا ہے کہ مذکورہ پلیٹ فارم کو یہ ہدایت بھی دی گئی ہے کہ وہ اس مہینے کی 30 تاریخ تک پہلے پوسٹ کیے گئے میسج کو ایڈٹ کرنے کی سہولت کو غیر فعال بنائے. بھارتی محکمہ موسمیات آئی ایم ڈی نے پیش گوئی کی ہے کہ کل دلی، ہریانہ، چنڈی گڑھ، پنجاب، ہماچل پردیش اور اتر پردیش میں گرج چمک، بجلی کڑکنے اور تیز ہوائیں چلنے کے ساتھ بارش کا امکان ہے. اسی طرح کے موسمی حالات بہار، جھارکھنڈ، چھتیس گڑھ، مدھیہ پردیش، ساحلی آندھرا پردیش، اڑیسہ اور انڈمان نکوبار جزائر میں بھی رہنے کا امکان ہے. موسمیات محکمے نے کل ذیلی ہمالیائی مغربی بنگال اور سکم میں شدید سے بہت شدید بارش کا اورنج الرٹ جاری کیا ہے. اگلے 2 دنوں میں شمال مشرقی بھارت، تمل ناڈو، پڈوچیری اور کرائیکل کے بعض حصوں میں بھی تیز بارش کا امکان ہے. بھارت کی فینسنگ ایسوسی ایشن ایف اے آئی نے شمشیر زنی کی 26ویں سینئر ایشیائی چیمپئن شپ 2026 کے لیے بھارت کی سینئر ٹیم کا باقاعدہ اعلان کر دیا ہے. یہ چیمپئن شپ 19 سے 24 جون تک دلی میں منعقد ہوگی. بھارت اس باوقار کانٹیننٹل مقابلے کی پہلی مرتبہ میزبانی کرے گا جو کہ ایک تاریخی سنگ میل ہے. 30 سے زیادہ ممالک اور 400 سے زیادہ سرکردہ کھلاڑی اس مقابلے میں شرکت کریں گے. بھارت کی 24 رکنی ٹیم میں 12 خواتین اور 12 مرد شامل ہیں جس کی قیادت بھارت کی پہلی اور واحد شمشیر زنی کی اولمپک کھلاڑی سی اے بھوانی دیوی کریں گی. فیفا ورلڈ کپ 2026 میں آج رات امریکہ کے شہر نیو جرسی میں گروپ ایک مقابلے میں فرانس اور سینیگل کے درمیان میچ ہوگا. یہ میچ بھارتی وقت کے مطابق رات 12:30 بجے شروع ہوگا. آخر میں بلٹن کی خاص خبریں ایک بار پھر. وزیر اعظم نریندر مودی نے فرانس کے شہر ایویاں میں G7 سربراہ اجلاس میں شرکت کی. وہ آج رات کینیڈا اور برطانیہ کے وزراء اعظم، نیز متحدہ عرب امارات کے صدر کے ساتھ باہمی میٹنگ بھی کریں گے. وہ کل امریکی صدر سے ملاقات کریں گے. زراعت کے وزیر شیوراج سنگھ چوہان نے موجودہ خریف سیزن کے لیے تیاریوں کا جائزہ لینے کی غرض سے اعلیٰ سطح کی ایک میٹنگ کی. مغربی بنگال کے وزیر اعلیٰ شبھندو ادھیکاری نے اعلان کیا ہے کہ ایسٹرن فرنٹیئر رائفلز کو جلد ہی نئی زندگی عطا کی جائے گی اور اس فورس میں 1,000 سے زیادہ گورکھا جوانوں کو भर्ती किया जाएगा। ईरान ने कहा है कि अमेरिका के साथ जंग खत्म करने के मुआहदे में इसराइल को लबनान से अपनी फौजें भी वापस बुलानी होंगी। इसी के साथ खबरों का बुलेटिन खत्म हुआ।
3: This is Akashvani. In this special program, now we bring you a discussion on West Bengal after BJP's historic mandate, governance, development and future priorities. Participants are Kanchan Gupta, senior journalist and political analyst, and Aditi Tandon, senior journalist.
4: On May 4 this year, the BJP registered a stupendous and historic victory in West Bengal, basically dislodging a very formidable force called the Trinamool Congress led by Mamata Banerjee, who had been in power for a long 15 years. Obviously, the politics of Bengal has captured the imagination of political observers, of citizens across the country, for various reasons, because West Bengal is not just a routine state. It is the cradle of Indian nationalism. It was once the economic powerhouse of the country. We all know that the East India Company made its first inroads into India through West Bengal. So the victory of BJP in the state, the eastern state, has many layers and many meanings and many consequences. Today we are joined by senior journalist and political analyst Kanchan Gupta, who will throw some light on what it means for the BJP to take control of Bengal after so many years of Trinamool rule, and what is the way forward really. Welcome Kanchanji. How do you see, as a political analyst, the result in West Bengal on May 4, because it is still seeping in?
5: Well, it was quite expected that the BJP would do well, and the TMC, which was burdened with anti-incumbency, would suffer erosion. But most of us thought the BJP would get anything between 170, 180 seats. That's what the trends were also showing. But a victory of this scale, where you cross the 200 mark and you go up to 208, I think it's 209, 210 now, it's unimaginable. But the fact remains that the Trinamool Congress performed extremely poorly. And more than the BJP winning this election, the story is about the Trinamool Congress losing this election. And we should look at the main reasons as to why a party which seemed so formidable that everybody kept saying, oh, no matter how hard you try, you cannot dislodge them, just collapsed like a house of cards. And even now, it continues to collapse. In the elections, they collapsed. After the elections, they're collapsing as a political organization, as a party. And the people rejected the party, and now it is the party rejecting the leadership of the party. It is a very strange phenomenon, never seen before phenomenon. The closest we came to something like this was after the emergency, when election was held in 1977. And Mrs. Indira Gandhi lost the election. There was a virtual revolt against her in the party, with Y.B. Chavan leading the rebellion. And more than her, they were rebelling against Sanjay Gandhi. And they said that, sorry, the party cannot be hijacked by an individual or two individuals. The party is a movement, it belongs to us, and we will take charge of the party. And ultimately, Indira Gandhi had to leave the Congress, and she formed her own party called Congress Indira, if you remember. Yeah. And much later, when things fell back into normal pace, and the election commission was favorable to the Congress, the two groups patched up and they merged, and you had what is called the Indian National Congress. But they lost the symbol. They lost the symbol. They lost the identity of the Congress. And since then, the Congress really has never been able to get its act together, barring 1984, which was an election under very different kind
4: different
5: of
4: circumstances. What I need to understand from you is, one is that this party appears like the moment you lose power, the moment you lose the fruits of power, you start you know, breaking away from the parent party. Second, of course, is there appears to be great resentment against Abhishek Banerjee, who's the nephew of Mamata Banerjee. And a lot of leaders who've left have actually said, so is it a message against dynastic politics broadly?
5: Well, if you look